0: थे। कठई बारी तिलाली तारी गाई मेरा बनई मतारं थे। पर्सी पल्टल खरौदई धरणमा बल्ल पुग्दाखेरि मटरको सुने हल्ल खल्ल। पैसा भने सबै चढे मटरमा हेर खैले पैसा भलो मलाई खुपै चढिएर। हिँडे म त पैदलै आमा मधेसको त्यो चर्के घाममा। अघि विदेशी किएन बुद्धि नबढ्नाले यतिखेर दुःख परो विद्या नपढ्नाले। मुमा स्वर्गे हुनुभयो म 5 वर्षको हुँदा बालखमा पढ्न पाइन 7.5 ले छुँदा। जय श्री पशुपतिनाथ म दुखीको गर्नु सायदा।
1: Awesome.